0: जीते हैं, जिससे तमगों की तादाद बढ़कर 39 हो गई है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज वीडियो कॉन्फ्रेंसिंग के जरिए विकसित भारत के लिए नशा मुक्त युवा संकल्प अभियान का आगाज करेंगे। इसके साथ ही मनशियात के इस्तेमाल के खिलाफ 100 हफ्तों पर मुश्तमिल मुल्कगीर जन भागीदारी मुहिम शुरू हो जाएगी। इस प्रोग्राम में मुल्क भर के 10,000 से ज्यादा मकामात से नौजवान हिस्सा लेंगे। इसके अलावा माई भारत के रजाकार, नेशनल सर्विस स्कीम के रजाकार, नौजवानों के क्लब, स्कूल्स, कॉलेजेस, यूनिवर्सिटीज, गैर सरकारी तंजीमें, सनती अंजुमनों के नौजवानों के शोबे और 125 से ज्यादा शराकत दार रूहानी तंजीमें भी वर्चुअल तौर पर इस प्रोग्राम में शामिल होंगी। इस मुहिम के तहत मुल्क भर में हर इतवार को मुख्तलिफ सरगर्मियों का इनेकाद किया जाएगा, ताकि अवाम में मनशियात के नुकसानात से मुतालिक आगही पैदा की जा सके और मनशियात से पाक मुआशरा बनाने के लिए अवामी शिरकत को फरोग दिया जा सके। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि नौजवानों की सलाहियत सिर्फ इसी सूरत में एक मुतहर्रिक क़ुव्वत बनती है जब उन्हें सही मौके और सही सिमत मिल जाए, ताकि वो पूरे एतमाद के साथ बड़े ख्वाब देख सकें और उनकी ताबीर तलाश कर सकें। कर्नाटक के मैसूरू में स्वामी विवेकानंद कल्चरल यूथ सेंटर विवेक स्मारक के इफ्तिताह के बाद उन्होंने खिताब करते हुए ये बात कही। उन्होंने इस बात को उजागर किया कि आज भारत में नौजवान दुनिया के तीसरे सबसे बड़े स्टार्टअप निज़ाम आत्मनिर्भर भारत मिशन और मेक इन इंडिया स्कीम को आगे लेकर चल रहे हैं। वज़ीर आज़म ने कहा कि भारत के नौजवानों की सलाहियतों ने भारत को दुनिया की दूसरी सबसे बड़ी मोबाइल फ़ोन मार्केट में तब्दील कर दिया है और सेमीकंडक्टर की मैन्युफैक्चरिंग में, नीज इख्तिराआत में और प्राइवेट सेक्टर खलाई मिशन में नई नई कोशिशें की जा रही हैं। उन्होंने मजीद कहा कि खेलो इंडिया, यूनिवर्सिटी गेम्स और यूथ गेम्स ने नौजवानों को अपनी सलाहियतों का मुजाहिरा करने और दुनिया भर में तमगे जीतने का एक प्लेटफॉर्म मुहैया किया है।
1: स्वामी विवेकानंद जी युवाओं की शिक्षा को राष्ट्र निर्माण का मजबूत आधार मानते थे। उन्होंने स्वयं ये देखा था कि कैसे दुनिया के देश अपने युवाओं को शिक्षित बना रहे हैं, लेकिन दुर्भाग्य से तब भारत गुलाम था। भारत के युवा भी गुलामी की जंजीरों में जकड़े हुए थे। उस दौर से लेकर अब तक भारत के युवा ने एक लंबी यात्रा तय की है। भारत का जो युवा कभी जंजीरों में था, आज वो युवा दुनिया के विकास को गति दे रहा है। आज भारत की अर्थव्यवस्था सबसे तेजी से आगे बढ़ रही है। किसकी वजह से? भारत के युवाओं के सामर्थ्य से।
0: सेहत और खानदानी बहबूद के मरकजी वजीर जगत प्रकाश नड्डा ने नेशनल एलिजिबिलिटी कम एंट्रेंस फॉर पोस्ट ग्रेजुएट नीट पीजी 2026 की तैयारियों का जायजा लिया, ताकि इम्तिहानात को बिला रुकावट, पूरी तरह महफूज, शफाफ और टेक्नोलॉजी पर मबनी सूरत में मुनक़िद किए जाने को यकीनी बनाया जा सके। ये इम्तिहान इस माह की 30 तारीख को मुनक़िद किया जाएगा। पेश है एक रिपोर्ट।
2: मीटिंग के दौरान वजीर मौसूफ ने मेडिकल साइंसेज में इम्तिहानात के कौमी बोर्ड, टेक्नोलॉजी से मुतालिक पार्टनरों और इम्तिहान मुनक़िद किए जाने में शामिल दीगर तरफ़ैन के साथ तैयारियों का जायजा लिया। इम्तिहान से मुतालिक लॉजिस्टिक्स, उम्मीदवारों के लिए सहूलत के इकदामात, सिक्योरिटी के निज़ाम और नीट पीजी 2026 के लिए मुतारिफ़ कराई गई टेक्नोलॉजी पर मबनी मुदाखलतों के मुतालिक वजीर मौसूफ को तफसीलात बताई गईं। जनाब नड्डा ने जोर देकर कहा कि एक मुनसिफाना, शफाफ और उम्मीदवार दोस्त इम्तिहान मुनक़िद किए जाने को यकीनी बनाने की गरज से तमाम कोशिशें की जानी चाहिए। साथ ही सालमियत और सलामती के आला तरीन मेयार को भी बरकरार रखना चाहिए। वजीर मौसूफ ने ख्वाहिशमंद उम्मीदवारों से जोर देकर कहा कि ये भी कहा कि वो अफवाहों पर ध्यान ना दें और मेडिकल साइंसेज में इम्तिहानात के कौमी बोर्ड और वजारत सेहत और ख़ानदानी बहबूद की जानिब से जारी बाज़ाब्ता ऐलानात पर ही एतबार करें। उन्होंने ये भी कहा कि फाइनल सवालनामा एक इंतहाई महफूज, इनक्रिप्टेड और पाबंदी वक्त पर मबनी एक अमल के जरिए इम्तिहान शुरू होने से थोड़ी देर पहले ही मुंतखब किया जाएगा और इसके साथ कई सतहों पर मबनी तकनीकी और कार्रवाई जाती तहफ़ुज़ात का ख्याल रखा जाएगा, ताकि इम्तिहान के शुरू होने के तयशुदा वक्त तक उसकी राजदारी को यकीनी बनाया जा सके। جناب نڈا نے تمام متعلقہ ایجنسیوں کو قریبی تال میل برقرار رکھنے کی ہدایت دی تاکہ اس بات کو یقینی بنایا جا سکے کہ ہر امیدوار بلا رکاوٹ محفوظ اور دشواریوں سے قطعی پاک امتحان کے عمل کا تجربہ کرے۔ دلی سے پریا کی رپورٹ کے ساتھ اردو خبرنامے کے لیے میں فہیم احمد۔
0: صدر جمہوریہ دروپدی مرمو نے آج صبح راشٹرپتی بھون کے آنگن میں منعقدہ ایک تقریب کے موقع پر پی بی جی سالیڈریتھن کو جھنڈی دکھا کر روانہ کیا۔ میزورم کے گورنر جنرل وی کے سنگھ جو اس مہم کے سرپرست ہیں بھی اس موقع پر موجود تھے۔ سوشل میڈیا پر جاری ایک پوسٹ میں صدر جمہوریہ نے کہا کہ سالیڈریتھن شہریوں اور مسلح افواج کے درمیان رشتوں کو مستحکم کرنے کا ایک منفرد پلیٹ فارم مہیا کرتا ہے جسے فوجیوں کے لیے دوڑ فوجیوں کے ساتھ دوڑ کے تصور سے رہنمائی ملی ہے۔ حقیقی ہیرو بھارت کے مسلح افواج کو تعاون کے موضوع پر مرکوز یہ تقریب فوجیوں کے اخلاص، ہمت اور قربانی کے تئیں خراج عقیدت تو ہے ہی، ساتھ ہی یہ شہریوں کو ان کے ساتھ سرگرم شراکت داری کے ذریعے یکجہتی کا موقع بھی فراہم کرتی ہے۔ تلنگانہ پولیس نے ریاست بھر میں بچہ مزدوری اور بچوں کی ٹریفکنگ کے خاتمے کے مقصد سے شروع کیے گئے ایک مہینے تک چلنے والے آپریشن مسکان 12 کے تحت 6,307 بچوں کو بچا لیا ہے۔ یہ کارروائی پچھلے ماہ کی پہلی تاریخ سے 31 تاریخ تک جاری رہی۔ اس کارروائی کی قیادت خواتین کے سیفٹی ونگ نے کی، جس کے لیے اس نے خواتین اور بچوں کی بہبود کے محکمے، لیبر محکمے، صحت کے محکمے، بچوں کی بہبود کی کمیٹیوں، بچوں کے تحفظ کے ضلع یونٹوں اور رضاکار تنظیموں کے ساتھ مل کر کام کیا۔ 124 سب ڈویژن ٹیموں کے تقریباً 620 پولیس اہلکاروں نے اس میں حصہ لیا۔ قوانین اور طریقہ کار کے متعلق تربیت حاصل کرنے کے بعد ٹیموں نے ان مقامات پر چھاپے مارے جہاں بچہ مزدوری عام ہے۔ اس میں ریلوے اسٹیشن، بس اسٹینڈز، مندر، اینٹ کے بھٹے، مکینکوں کی دکانیں، تعمیری مقامات اور چائے خانے شامل ہیں۔ بچائے گئے بچوں میں سے 5,737 کو ان کے اہل خانہ کے پاس بھیج دیا گیا، جبکہ 570 کو بچوں کی دیکھ بھال کے مرکزوں میں بھیجا گیا ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ گجرات میں محکمہ موسمیات نے آج 6 ضلعوں کے تمام علاقوں میں بہت تیز اور انتہائی تیز بارش کے سلسلے میں ریڈ الرٹ جاری کیا ہے۔ ان ضلعوں میں موربی، سریندر نگر، راجکوٹ اور احمد آباد شامل ہیں۔ بارش کا یہ سلسلہ اب سوراشٹر کی جانب منتقل ہو گیا ہے، جس سے کئی علاقوں میں بڑے پیمانے پر پانی بھر گیا ہے۔ پیش ہے ہمارے نمائندے کی ایک رپورٹ۔
3: گجرات میں بہت تیز بارش کا سلسلہ جاری ہے اور اب مانسون کل سے سوراشٹر کی جانب منتقل ہو گیا ہے، جس سے کئی ضلعوں میں بارش کا پانی بھر گیا ہے۔ موروی میں سب سے زیادہ 8.5 انچ بارش ریکارڈ کی گئی، جس سے نشیب علاقوں میں بہت زیادہ پانی بھر گیا ہے اور معمول کی زندگی بری طرح متاثر ہے۔ انتہائی تیز بارش کی وجہ سے 20 آبی ذخائر اپنی سطح سے اوپر بہ رہے ہیں۔ تیز ہواؤں کے پیش نظر ماہی گیروں کو مشورہ دیا جاتا ہے کہ وہ اگلے 2 دن تک سمندر میں نہ جائیں اور پورے گجرات کی تمام بڑی بندرگاہوں پر مقامی احتیاطی سگنل نمبر 3 جاری کیا گیا ہے۔ احمد آباد سے اپرنا کھونڈ کی رپورٹ کے ساتھ خبرنامے کے لیے محمد عمار۔
0: اڈیشہ میں سیلاب کی صورتحال میں بتدریج بہتری کے آثار ظاہر ہوئے ہیں، تاہم حکام بدستور ہائی الرٹ پر ہیں کیونکہ دریاؤں میں پانی کی بلند سطح اب بھی مہاندی کے نشیبی علاقوں کے لیے خطرہ بنی ہوئی ہے۔ ریاستی حکومت نشیبی اضلاع کٹک، پوری، جگت سنگھ پور، کیندر پاڑا اور کھوردا کے حالات پر مسلسل نظر رکھے ہوئے ہے، جہاں سیلاب کا پانی ابھی مکمل طور پر نہیں اترا ہے۔ کیرالا میں شدید بارش نے بڑے پیمانے پر تباہی مچائی ہے، جس کے باعث معمول کی زندگی متاثر ہے اور کئی علاقوں میں بڑے پیمانے پر نقصان پہنچا ہے۔ بھارتی موسمیات کے محکمے نے مرکز کے زیر انتظام علاقے جموں کشمیر میں آئندہ 7 دنوں کے دوران وقفے اور گرج چمک کے ساتھ بارش ہونے کی پیش گوئی کی ہے۔ مرکزی وزیر داخلہ امت شاہ نے ان دنوں جاری جنوب مغربی مانسون کے دوران سیلاب کی صورتحال سے متاثرہ ریاستوں کو تعاون دینے کی غرض سے قدرتی آفت کی صورت میں بندوبست کے ریاستی فنڈ SDRF کے مرکز کے حصے سے 2,117.85 کروڑ روپے پیشگی جاری کیے جانے کی منظوری دی ہے۔ 7 متاثرہ ریاستوں میں سے ہماچل پردیش، اڈیشہ اور ناگالینڈ کو مالی برس 2026-27 کے لیے SDRF کی پہلی قسط پہلے ہی موصول ہو چکی ہے۔ دیگر ریاستوں میں اروناچل پردیش، آسام، گجرات اور مہاراشٹر شامل ہیں۔ अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के खिलाफ फौजी कार्रवाई मजीद तेज करने की धमकी दी है और कहा है कि जब तक ईरान बहरी जहाजों पर हमले बंद नहीं करता और मुदाकरात की मेज पर वापस नहीं आता, अमरीकी हमले जारी रहेंगे। अमरीकी महकमे खारजा ने एक ताज़ा सिक्योरिटी जारी करते हुए मगरबी एशिया में मौजूद अमरीकी शहरियों से कहा है कि अगर कशीदगी में इजाफा हो तो वह खित्ते को छोड़ने पर गौर करें या फौरी रवानगी के लिए तैयार रहें।